0: دم دکه اون واقع تا کن علی راست که فرن زیاره تا به وارا گینا معلومات تا که لبی جدا میفادو معلومات تا کن وارا گینا فیلال تا که وسه بلی به دا
1: میفادو معلومات تا که هما هوری ها کدین نویس اینگون وارا مهم معلومات تا که کورین دکه اون واقع تا کن وارا مهم معلومات تا که لبی گن دیئی دن آلوگون من واقع تا کالانی کوریگ آلوگون من کولی وار تا که ترین کولی وار کا به گوتم कौन कुले वाले हैं ही वाले मिया तुम्हें होती
2: आलोकन करने आएंगे ऐ कौन कुले वाले कम बुनते हैं मेरे नो
1: मैं कुले वाले की गे तेरे का वारक की ना कुले वालों ने कुले वाले मैं कौन कुले वाले का दिमाग लगा मेरे नो
2: ऐ गांडोफिल्ला
1: इन्नो था ऐ कौन फेट्टने
2: थिंग हमा
0: मैं वारा फाह कुले वाले के �